0: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत, नमस्कार।
1: यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र सदाको साँझमा जस्तै हामी आजको साँझमा पनि तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ र आजको कार्यक्रमलाई हामीले दुई चरणमा विभाजन गरेका छौँ र पहिलो चरणमा हामीले तपाईँहरूको माझमा कुराकानी दिएर आएका छौँ र दोस्रो चरणमा तपाईँहरूलाई नै मनपर्ने मिठा मिठा गीत सङ्गीतहरू र तपाईँहरूले नै पठाउनुभएका चिठी पत्रहरू पढेर आजको एक घन्टा तपाईँहरूको माझमा हामी रहनेछौँ र भने हामी लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ। श्रोता साथीहरू, हामी लागिसकेका छौँ आजको यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ र आजको पहिलो चरणको कार्यक्रममा हामीले कुराकानी लिएर आएका छौँ र कुराकानी विशेष गरी हङकङको अल्पसङ्ख्यक जातिहरूको लागि चाहिँ हङकङमा विभिन्न सर्भिसहरू छ, सेवाहरू छ र यस सेवामध्येको चाहिँ ट्रान्सलेसन र इन्टरप्रिटेसन सर्भिसेसको बारेमा अथवा यस सर्भिस सेवा दिने एउटा एनजिओ छ जसको नाम चाहिँ आइएसएस पनि भन्छ छोटकरीमा र यसलाई चाहिँ अब इन्टरनेसनल सोसल सर्भिस हङकङ ब्रान्च को होप सपोज सर्भिस सेन्टर फर एथनिक माइनोरिटिज अन्तर्गतको एउटा एनजिओमा काम गर्ने पूजाजी हुनुहुन्छ र हामीले यस कार्यक्रममा उहाँलाई आज इन्भाइट गरेका छौँ र पूजाजी चाहिँ यस अर्गनाइजेसनमा ट्रान्सलेटर र इन्टरप्रेटरको रूपमा काम गरिराख्नु भएको छ र पूजाजीलाई यस हाम्रो रेडियो कार्यक्रममा स्वागत गर्न चाहन्छौँ।
2: नमस्कार, सर्वप्रथम आज हामीलाई यहाँ बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरो नाम पूजा शाही।

0: हजुर र पूजाजी, आज चाहिँ अब हाम्रो यस रेडियो कार्यक्रममा सुनेर बस्नुहुने सम्पूर्ण अब श्रोताहरू हुनुहुन्छ, जसले चाहिँ अब यो ट्रान्सलेसन दोबासे होइन दोबासे सेवा लिनको लागि चाहिँ अब कहिलेकाहीँ खोज्नुहुन्छ होला अथवा चाहनुहुन्छ होला होइन। आज चाहिँ हामी यो दोबासे सेवाको बारेमा कुराकानी गर्न गइरहेका छौँ। यसको बारेमा अलिकति हामीलाई सेयर गरिदिनुहोस् न, कस्तो खालको सेवा हो यो अनि
1: हुन्छ। हामी चाहिँ होप जातीय अल्पसङ्ख्यकहरूका लागि दोभाषे र अनुवाद सेवा केन्द्र हौँ, जुन गृह मामिला विभाग, जुन होम एफेयर डिपार्टमेन्ट द्वारा अनुदानित छ। हामीले डिसेम्बर 2025 औपचारिक रूपमा सेवा सुरु गरेका हौँ। हाम्रो सेवाको उद्देश्य भनेको हङकङमा अल्पसङ्ख्यक समुदायका लागि सार्वजनिक सेवाहरू पहुँच बढाउनु र भाषाको अवरोध कम गर्नु हो। यो उद्देश्य पुरा गर्न हामीले 7 भाषाहरूमा निशुल्क दोभाषे र अनुवाद सेवा प्रदान गर्छौँ। नेपाली, हिन्दी, उर्दू, पन्जाबी, बङ्गाली, बहासा इन्डोनेसिया र तागालो। हाम्रा मुख्य सेवाहरू हुन् टेलिफोन दोभाषे सेवा, जसलाई टेलिफोन इन्टरप्रिटेसन पनि भन्छौँ। तपाईँले फोन गर्नुभयो भने हामी तुरुन्तै तपाईँलाई दुभाषीयसँग जोड्नेछौँ। अर्को छ सँगै गइदिने र स्थलगत दोभाषे सेवा, जसलाई एस्कोर्ट एन्ड अन साइड इन्टरप्रिटेसन भन्छौँ। हामी तपाईँको स्थानमा प्रत्यक्ष सहायताका लागि दुभाषीय पठाउँछौँ र आवश्यक परेमा साथमा लैजाने सेवा पनि प्रदान गर्छौँ। अर्को छ दृष्ट अनुवाद सेवा, जसलाई साइट ट्रान्सलेसन सर्भिस भनिन्छ। यदि तपाईँसँग पत्र वा सूचना जस्तो कुनै कागजात छ भने तपाईँ त्यसको फोटो खिचेर हामीलाई पठाउन सक्नुहुन्छ र हामी तपाईँको भाषामा मौखिक वा लिखित सारांश उपलब्ध गराउनेछौँ। अर्को रहेको छ लिखित अनुवाद, जसलाई रिटर्न ट्रान्सलेसन भन्छ। हामी अङ्ग्रेजीका कागजातहरू तपाईँको भाषामा अनुवाद गर्छौँ। अर्को सेवा रहेको छ तत्काल दोभाषे सेवा, जसलाई साइमल्टेनियस इन्टरप्रिटेसन पनि भन्छौँ। हामी बैठक, कार्यशाला वा सेमिनारहरूको लागि तत्काल अनुवाद सेवा प्रदान गर्छौँ। र अर्को रहेको छ अनुवादित समाचार सेवा, जसलाई रोलिङ ट्रान्सलेटेड न्युज सर्भिस भन्छौँ। हामी अनुवादित समाचार सेवा पनि प्रदान गर्दछौँ। हामी व्हाट्सएप, फेसबुक समुदायहरू मार्फत सबै 7 जातीय अल्पसङ्ख्यक भाषाहरूमा महत्त्वपूर्ण हङकङ समाचार अद्यावधिकहरू साझा गर्दछौँ, ताकि तपाईँ आफ्नो भाषामा सूचित रहन सक्नुहुन्छ। र हाम्रो लक्ष्य सरल छ, भाषावादक नबनिकन प्रत्येक जातीय अल्पसङ्ख्यक व्यक्तिले आत्मविश्वासका साथ सार्वजनिक सेवाहरूमा पहुँच पाउन सकोस् भन्ने सुनिश्चित गर्नु हो।
0: हजुर पूजाजी, एकदमै धेरै सेवाहरू उपलब्ध रहेछ होइन।
1: हजुर
0: अब यो सेवाहरू चाहिँ अब तपाईँले भन्नुभयो टेलिफोन इन्टरप्रिटेसन सर्भिस, अन साइट इन्टरप्रिटेसन सर्भिस, साइट ट्रान्सलेसन सर्भिस होइन, अनि रिटर्न ट्रान्सलेसन, अनि साइमल्टेनियस इन्टरप्रिटेसन, रोलिङ ट्रान्सलेटेड न्युज सर्भिस, भन्ने यो एकदमै धेरै हामीलाई चाहिने सेवाहरू होइन। अब यो अलिकति हाम्रो हामीलाई सुनेर बस्नुभएका श्रोताहरूलाई चाहिँ अब कसरी पाउने होला भन्ने पनि हुन्छ नि त जिज्ञासा, यो सेवाहरू कसरी लिन सकिन्छ होला भन्ने पनि हुन्छ, यो सेवाहरूको हामीले कसरी फाइदा लिन सक्छौँ अथवा उपयोग गर्न सक्छौँ होला, यो पनि कृपया अलिकति सेयर गरिदिनुहुन्छ कि?
1: हजुर, अवश्य पनि। र यो सेवा, हाम्रो जुन जति पनि सेवाहरू छ, यो हजुरले निकै सजिलोसँग पहुँच गर्न सक्नुहुनेछ। यदि तपाईँ कुनै गैर सरकारी संस्था, जस्तै एनजिओ, विद्यालय वा सार्वजनिक सेवा प्रदायक हुनुहुन्छ भने तपाईँले हाम्रो समर्पित हटलाइन नम्बर 3009902020 फोन गर्न सक्नुहुन्छ। म एकचोटि नम्बर फेरि रिपिट गर्छु, 3009902020। र सरकारी विभागहरूको लागि हटलाइन नम्बर रहेको छ 3009903030,

0: तिस मिनटभन्दा कम अवधिको टेलिफोन अनुवादको लागि फोन गर्नुहोस् र हामी तपाईँलाई तुरुन्तै दोभाषीयसँग जोडिदिनेछौँ। लामो अवधिका कार्यक्रमहरू वा अनसाइट स्थलगत जसलाई स्थलगत र अनुवाद स्थलगत र अनुवाद सेवाहरूको लागि तपाईँले फ्याक्स वा इमेल मार्फत कम्तीमा 3 देखि 5 कार्यदिन पहिले अनुरोध फारम पेस गर्नुपर्ने हुन्छ। हामी 24 घन्टाभित्रै तपाईँको बुकिङ कन्फर्म गर्नेछौँ र जातीय अल्पसङ्ख्यकका व्यक्तिहरूले आफ्ना सेवा प्रदायकहरूलाई आफ्नो तर्फबाट दोभाषीयको व्यवस्था गर्न अनुरोध पनि गर्न सक्नुहुन्छ।
1: हजुर, यो जुन फोन नम्बरहरू दिनुभयो होइन, त्यसमा चाहिँ अब हामीले पनि अब अहिलेसम्म चाहिँ यो सेवा लिएका छैनौँ, तर भविष्यमा पनि अभियसली हामीले लिने उसमा छौँ, लिनेछौँ र यो सेवा चाहिँ अब निःशुल्क भन्नुभयो होइन।
0: हजुर,
1: र यसको अर्को कुरा चाहिँ अब निःशुल्क भन्दा बित्तिकै अब मैले हामीले एनजिओहरूमा होइन स्कुलहरूमा पब्लिक सर्भिस प्रोभाइडर्सहरूको लागि चाहिँ यो निःशुल्क छ भन्नुभयो, अनि अर्को चाहिँ कुनै अब अल्पसङ्ख्यक जातिहरूले अब यो सेवा लिनु पऱ्यो भने कसैलाई अब पे गर्नुपर्छ, जस्तो इन्डिभिजुअलमा मैले सेवा लिन लागेँ भने
0: हजुर
1: कुनै चार्ज लाग्छ कि लाग्दैन होला पनि भनिदिनु न।
0: हजुर, हुन्छ। जस्तै कि जातीय अल्पसङ्ख्यक व्यक्तिहरूका लागि हाम्रा सबै सेवाहरू पूर्ण रूपमा निःशुल्क हुन्छन्। हाम्रा साझेदार संस्थाहरू जस्तै गैर सरकारी संस्थाहरू र विद्यालयहरूका लागि सामान्य समयमा धेरैजसो सेवाहरू निःशुल्क नै हुन्छन्। सरकारी विभागहरू र सञ्चालन समय बाहिर अनुरोध गरिएको सेवाहरूका लागि मात्र शुल्क लाग्न सक्छ, तर जातीय अल्पसङ्ख्यक समुदायका लागि कुनै पनि शुल्क लाग्दैन, यो निःशुल्क नै हो।
1: हजुर हजुर, र हामी पनि यहाँ के भन्न चाहन्छौँ भने हाम्रो रेडियो कार्यक्रमबाट अब यो सेवा हामीलाई दिइरहेको छ यो आइएसएस इन्टरनेसनल सोसियल सर्भिसको ब्रान्चको होप सपोर्ट सर्भिस फर एथनिक माइनोरिटी भन्ने संस्थाले, र हामीलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूले पनि यदि तपाईँलाई यो दोभाषीय सेवा अथवा अनुवाद सेवाहरू किनै लिनु परेको छ भने चाहिँ तपाईँले यहाँ फोन गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ। र पूजाजी, अहिलेसम्म जस्तो अब तपाईँले भन्नुभयो होइन, यो संस्था चाहिँ तपाईँहरूको भर्खरै मात्रै खोलेको हो डिसेम्बरमा होइन, अहिलेसम्म चाहिँ कतिजना जति सर्भिस रिसिपियन्टहरू भयो होला त्यो पनि सेयर गरिदिनुहोस् न।
0: मैले भनिहालेँ, हामी एक नयाँ केन्द्र हौँ।
1: हजुर,
0: जुन डिसेम्बर 2025 मात्रै सुरु भएको थियो, त्यसैले हामी अझै आफ्नो ट्र्याक रेकर्ड जस्तै कि कार्यक्षेत्रको अभिलेख निर्माण गर्दैछौँ। यद्यपि हामीले हरेक दिन हाम्रो हटलाइन मार्फत अनुरोधहरू प्राप्त गरिरहेका छौँ। 2009 जातीय अल्पसङ्ख्यकहरूलाई सेवा दिँदै आएको व्यापक होप सञ्चालको हिस्साको रूपमा हाम्रो नयाँ समर्पित सेवाहरूको बारेमा जनचेतना बढ्दै जाँदा हामी धेरै मानिससम्म पुग्ने अपेक्षा गर्छौँ। हामी समुदायलाई समर्थन गर्न पूर्ण रूपमा तयार छौँ।
1: हजुर, यो जुन यहाँ चाहिँ अब हाम्रो प्रमोसनको कुरा भयो नि त होइन, हजुरहरूको संस्था भर्खरै नयाँ छ र अब तपाईँहरूको प्रमोसनल स्ट्राटेजीहरू चाहिँ के अप्नाइराख्नु भएको छ, कसरी चाहिँ धेरैजना सर्भिस युजरमध्ये चाहिँ पुर्याउन सकिन्छ होला?
0: हजुर, अब हामी हाम्रा सेवाहरू कसरी प्रचार प्रसार गर्छौँ भन्ने बारेमा जानकारी दिन पाउँदा म निकै खुसी छु, र हामी विभिन्न माध्यमहरूबाट हाम्रा सेवाहरूको प्रचार गरिरहेका छौँ। हामीले सरकारी विभागहरू, गैर सरकारी संस्थाहरू, विद्यालयहरू र सामुदायिक केन्द्रहरूमा पुस्तिका र पर्चाहरू वितरण गरेका छौँ। हामी आधिकारिक वेबसाइट www.isshk-hope.org छ, जहाँ मानिसहरूले सबै विवरणहरू पाउन सक्छन्। छिटो सोधपुछको लागि हामी इमेल र वाट्सएप मार्फत पनि सम्पर्क योग्य छौँ। हामी जातीय अल्पसङ्ख्यक सहायता समूहहरू र केयर टिमसँग नजिकबाट काम गर्दै सन्देश फैलाउँछौँ। हामी हाम्रो समुदायसम्म पुग्ने मिडिया प्लेटफर्महरूमा विज्ञापनहरू पनि पोस्ट गर्दछौँ, जसमा जातीय अल्पसङ्ख्यक केन्द्रित सामाजिक सञ्जाल समूहहरू, सामुदायिक रेडियो र डिजिटल च्यानलहरू समावेश छन्, जहाँ हाम्रा लक्षित दर्शकहरू सबैभन्दा बढी सक्रिय हुन्छन्। हामी विभिन्न गैर सरकारी संस्थाहरूसँग पनि सहकार्य गर्दछौँ, समुदायमा पहुँच अभियान गर्दछौँ र जातीय अल्पसङ्ख्यकहरूलाई समर्पित विभिन्न कार्यक्रमहरूमा सहभागी भई हाम्रो सहायता आवश्यक पर्ने मानिसहरूसँग प्रत्यक्ष रूपमा जोडिन्छौँ र अवश्य पनि हामी समुदायका अझ धेरै मानिसहरूसम्म पुग्नको लागि आज तपाईँको कार्यक्रममा उपस्थित भएका छौँ।
1: हजुर, धन्यवाद तपाईँलाई र श्रोता साथीहरू। आज हामीले विशेष गरी हङकङमा यो भाषाको एकदमै ठुलो समस्या रहेको छ, ल्याङ्ग्वेज ब्यारियर भनेर भनिन्छ हामीले। र यो ल्याङ्ग्वेज ब्यारियर भनेको चाहिँ अब हामी नेपालीहरूले चाहिँ अब अङ्ग्रेजी बुझ्नको लागि गाह्रो हुने अनि त्यसपछि अब क्यान्टोनिज बुझ्नको लागि गाह्रो हुने भएको कारणले जस्तो अब नेपालीको उदाहरण दिँदाखेरि चाहिँ अब हामीलाई धेरै समस्याहरू छ, विशेष गरी हाम्रो मिडल एज र हाम्रो बाजे बजेहरूलाई धेरै समस्या भएको कारणले पनि यहाँ हङकङको सरकारले विभिन्न सङ्घ संस्थाहरूलाई चाहिँ यो सेवा उपलब्ध गराउनको लागि चाहिँ अब फन्डिङ गरिरहेको छ। यसको लागि चाहिँ हामी एकदमै धेरै ग्रेटफुल हुनैपर्छ। र हामीले जस्तो आज चाहिँ हामीले पूजाजीलाई यस रेडियो कार्यक्रममा बोलाउनुको कारण पनि यही हो। कतिजना चाहिँ अब हस्पिटल जानको लागि अब आफ्नो घरको जो चाहिँ अङ्ग्रेजी जानेको छ, जसले चाहिँ अब क्यान्टोनिज बोल्न सक्छ, उनीहरूलाई कुरेर बसिराख्न पर्ने अवस्था पनि हुनसक्छ। यो बेलामा चाहिँ हाम्रो पूजाजी जस्तो जसले चाहिँ यो सेवा प्रदान गर्नुहुन्छ उहाँहरूलाई कन्ट्याक्ट गरियो भने चाहिँ पक्कै पनि हामीले निःशुल्क सेवा उपलब्ध गर्न सकिन्छ। र हाम्रो पूजाजीले भनिसक्नुभयो कसरी चाहिँ यो सेवा लिन सकिन्छ भनेर, म पनि उहाँहरूको नम्बर रिपिट गर्न चाहन्छु र उहाँहरूको नम्बर छ 3009990020 अर्थात् 3009990020 कल गरेर तपाईँहरूले आफ्नो आफूलाई चाहिने सेवाहरू लिन सक्नुहुन्छ। र फेरि पनि म भन्न चाहन्छु यो निःशुल्क छ र हामी पूजाजीसँग कुराकानी गरिरहेका छौँ र हामी अब पूजाजीलाई अब अन्तिमतर्फ पनि छौँ हाम्रो अब समयको पाबन्दीले गर्दाखेरि। र अन्त्यमा हामीलाई सुनेर बस्नुभएका श्रोताहरूको लागि के भन्न चाहनुहुन्छ पूजाजी?
0: म हाम्रा सबै श्रोताहरूलाई भन्न चाहन्छु कि सहायता प्राप्त गर्नमा भाषा कहिल्यै बाधक बन्नु हुँदैन। तपाईँले समाजसेवीसँग कुरा गर्नु परेको होस्, सरकारी अधिकारीसँग बोल्नु परेको होस्, वा अस्पतालको अपोइन्टमेन्ट बुक गर्न मद्दत चाहिएमा होस्, हामी तपाईँको लागि यहाँ छौँ। हाम्रा सेवाहरू निःशुल्क, सहज, पहुँचयोग्य र हप्ताको 7 दिन बिहान 8 बजेदेखि रातिको 10 बजेसम्म उपलब्ध छन्। कृपया यो जानकारी आफ्ना परिवार र साथीहरूलाई पनि दिनुहोला। यदि तपाईँलाई वा तपाईँले चिनेको कसैलाई भाषा सहायता आवश्यक परेमा कृपया 3009990020 3009902 सम्पर्क गर्नु सक्नुहुनेछ। र हाम्रो वाट्सएप नम्बर पनि छ जसमा हजुरले म्यासेज गर्न पनि सक्नुहुनेछ। हामीलाई नम्बर रहेको छ 5696707756967077। हामी मद्दत गर्न यहीँ छौँ। अन्त्यमा हामीलाई तपाईँको कार्यक्रममा सहभागी गराउनु भएकोमा टिकाजी हजुरलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: धन्यवाद पूजाजी। श्रोता साथीहरू, सुन्दै हुनुहुन्थ्यो पहिलो चरणको कार्यक्रम। र पहिलो चरणको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ र विशेष गरी यो ट्रान्सलेसन र इन्टरप्रिटेसन सर्भिस, दुभाषी सेवा र अनुवाद सेवाको बारेमा जानकारी हामीले दिइरहेका थियौँ कुराकानीको क्रममा। र यो कुराकानीमा हामीलाई साथ दिँदै हुनुहुन्थ्यो पूजाजी, जसलाई चाहिँ अहिले ट्रान्सलेसन गर्नुहुन्छ र इन्टरप्रिटेसन सर्भिस पनि प्रोभाइड गर्नुहुन्छ हामी अल्पसङ्ख्यक जातिहरूका लागि। र अब हामी लाग्न चाहन्छौँ यस कार्यक्रमको दोस्रो चरणको कार्यक्रमतर्फ।

स्तन क्यान्सर हङकङका महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो। हरेक महिला हर पल आफ्नो स्तनको बनावट महसुस गर्न सक्ने स्तन सचेत हुनुपर्छ। स्तनमा देखिने कुनै पनि प्रकारका परिवर्तनहरू, जस्तै स्तनको आकार, स्तनको मुन्टा वा छालामा देखिने कुनै प्रकारका गिर्खाहरूदेखि सदैव सावधान रहनुहोला। यदि आफ्नो स्तनमा कुनै पनि परिवर्तनको महसुस गर्नुभयो भने तुरुन्त डाक्टरको परामर्श लिनुहोला। स्तनको क्यान्सरको सुरुवाती चरणमा चेक जाँच गर्नाले तपाईँको जीवन जोगिन सक्छ। स्तन क्यान्सरबाट जोगिन तपाईँले स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ। जस्तै स्वस्थ खाना, नियमित व्यायाम, आफ्नो शरीरको तौल र कम्बरको आकार सन्तुलनमा राखेर र मदिरा सेवन रोकेर तपाईँले स्तन क्यान्सरबाट जोगिन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया www.cancer.gov.hk/breastcancer ठेगानाको वेबसाइटमा भिजिट गर्नुहोस्। श्रोता साथीहरू, हामीले राख्यौँ राजु लामाको स्वरमा रहेको मेरो नेपाल मेरो नेपाल भने, र यो गीत एकदमै मिठो छ र तपाईँलाई यो गीत सुनेर मन पऱ्यो होला भन्नेमा हामीलाई लागिरहेको छ। र आज हामी यस्तै यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँहरूका माझमा लिएर आएका छौँ र आशा छ तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। र आज जुलाईको 12 तारिकका दिन हामीले विशेष गरी कुराकानी पनि गऱ्यौँ यो ट्रान्सलेसन र इन्टरप्रिटेसन सर्भिसको बारेमा, र हामीले अघि पनि भनिहाल्यौँ कतिजनालाई चाहिँ यो भाषाको कारणले धेरै सुविधाहरू, हङकङमा धेरै सुविधाहरू छ, सेवाहरू छ, सरकारले धेरै वेलफेयरको कुराहरूदेखि लिएर धेरै धेरै अपर्च्युनिटिजहरूको कुराहरूदेखि लिएर धेरै धेरै कुराहरू छ जुन चाहिँ हामी भाषाको कारणले गर्दाखेरि चाहिँ जति हामीले लिनुपर्ने हो त्यो अब लिन सकिरहेका छैनौँ। र यसै कारणले पनि यो दुभाषी सेवा अथवा अनुवादक सेवाको चाहिँ एकदमै धेरै धेरै आवश्यकता छ भनेर पनि हामीलाई लाग्छ। र यो हाम्रो हाम्रो अध्ययनहरूले पनि देखाइरहेको छ, र हाम्रो अध्ययनहरूमा पनि यो कुरा हेर्ने हो भने चाहिँ अब फाइन्डिङ्सहरूमा चाहिँ यो दुभाषी सेवाहरू एकदमै जरुरी छ भनेर रेकमेन्डेसन गरेको देखिरहेका हुन्छौँ। त्यस कारणले पनि यहाँको सरकारले यो सेवा हामी सबैजना अल्पसङ्ख्यकहरूको लागि दिइरहेको छ, पक्कै पनि हामी सबैजना लिनुपर्छ भन्ने हामीलाई लाग्छ। र अब हामी धेरै कुराकानी नगरिकन अर्को मिठो गीत तपाईँहरूको लागि राख्न चाहन्छौँ, र यसपछि पनि अन्य सामग्रीहरू हामी माझमा छ, पक्कै पनि लिएर आउनेछौँ।

0: के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ र नोकरी कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ? रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ। तपाईँले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकता बारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ, जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
1: यसबाहेक श्रम विभागले हालै मात्र कावलुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
0: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टरेक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em मा जानुहोस्। श्रोता साथीहरू, रह्यो हामीले सुन्दरताको तिमी उदाहरण हौ भने सबिन राईको स्वरमा रहेको एकदमै मिठो गीत, र मलाई यो गीत मनपर्छ र तपाईँलाई पनि मन पर्यो होला भन्ने हामीलाई लाग्छ। र अब म एउटा हङकङको समाचार तपाईँहरूको माझमा राख्न गइरहेको छु, र यो विशेष गरी यो नेपाल खबरले छापेको, खासमा यो साउथ चाइना मर्निङ पोस्टमा पनि थियो। हङकङका 1000 रेस्टुरेन्ट भने जनावर मैत्री, जहाँ लैजान पाउने छन् ग्राहकले आफ्ना कुकुर भनेर यो समाचारमा दिएको छ। अहिलेसम्म चाहिँ हङकङको रेस्टुरेन्टहरूमा खाना जाँदाखेरि चाहिँ अब यो पेटहरू अलाउ थिएन, तर अब अहिले चाहिँ अब हङकङको सरकारले नयाँ नियम लिएको छ र यसमा चाहिँ आफ्ना कुकुरहरू लगेर खाना जान पाउने सुविधा छ। यसै बारेमा जानकारी छ, यो नेपाल खबरमा छापिएको छ र यसरी लेखेको छ, हङकङ सरकारले सहरका 1000 रेस्टुरेन्टलाई कुकुर मैत्रीको अनुमति दिएको छ, जहाँ ग्राहकहरूले आफ्ना कुकुरहरूलाई सँगै लैजान सक्नेछन्। सरकारले 9 जुलाईदेखि लागू हुने गरी पहिलो चरणमा 1000 रेस्टुरेन्टहरूलाई यस्तो अनुमति दिएको हो। अनुमति बारे शुक्रबार खाद्य तथा स्वच्छता विभागले भनेको छ, छुट्याइएका 1000 कोटामा खुल्ला मतदानबाट अनुमति प्राप्त रेस्टुरेन्ट किटान गरिएको छ, जसको खाना परिसरमा कुकुरहरूलाई प्रवेश अनुमति दिएको छ। यी 1000 रेस्टुरेन्टहरूमध्ये 343 हङकङ टापुमा छन् भने 326 काउलन र 331 न्यू टेरिटोरिजमा अवस्थित छन्। अनुमति पाएका यी रेस्टुरेन्टहरूले 24 जुन अघि हङकङ डलर 140 तिरेर इजाजत पत्र संशोधन गर्नुपर्ने विभागले जनाएको छ। साथै यी रेस्टुरेन्टहरूले प्रवेशद्वारमा कुकुर प्रवेश अनुमति पत्रको लाइसेन्स तास्नुपर्नेछ, जसबाट ग्राहकहरूले

घरपालुवा जनावर मैत्री रेस्टुरेन्ट हो भन्ने सहजै पहिचान गर्न सक्नेछन्। प्रक्रिया पुरा गर्न असफल रेस्टुरेन्टहरूको कोटा भने स्वत परीक्षा सूचीमा रहेका रेस्टुरेन्टमा जानेछन्। साथै प्रक्रियाका क्रममा कुनै रेस्टुरेन्टले अनुमति फिर्ता पनि लिन सक्नेछन्। कसैले फिर्ता लिएमा यो कोटा प्रतीक्षा सूचीमा नै जानेछ। अनुमति पाएका रेस्टुरेन्टहरूलाई भोजन क्षेत्रको योजना बनाउन सुविधाको स्तर उन्नति गर्न कर्मचारीहरूलाई तालिम दिन बिमा प्रदायकसँग समन्वयन संयोजन कोअर्डिनेट गरेर अगाडि बढ्न लगायतका दिशानिर्देशन विभागले जारी गरेको छ र यसका साथै विभागका अधिकारीहरूले आउँदो मङ्गलबार र बुधबार अनुमति प्राप्त रेस्टुरेन्टहरूमा भ्रमण गरी सञ्चालनको वैधानिकता बारेमा अवगत गराउने जनाएको छ। विभागका अनुसार कुकुर मैत्री रेस्टुरेन्ट सञ्चालकका लागि विभिन्न विभाग समक्ष जम्मा 2200 आवेदन परेका थिए। यसमध्ये फिर्ता लिएका र अयोग्य ठहरिएकालाई हटाएर 16,016 मतदान गरिएको थियो र यीमध्ये माथिल्लो अङ्क पाउने 1000 रेस्टुरेन्टलाई अनुमति दिएको हो भनेर भनेको छ। र मैले भनिहालेँ यो चाहिँ साउथ चाइना मर्निङ पोस्टमा पनि पब्लिस भएको थियो यो समाचार। र हङकङमा कुरा गर्ने हङकङको कुरा गर्ने हो भने चाहिँ अब हङकङमा कुकुर अथवा अन्य पेटहरूलाई चाहिँ फ्यामिली मेम्बरको रूपमा पनि राख्ने गरिन्छ, मान्ने गरिन्छ। यस कारणले चाहिँ अब हङकङमा यो सुविधा हुनु र सेवा सुविधा पाउनु अथवा उपलब्ध गराउनु भनेको चाहिँ एकदमै महत्त्वपूर्ण पनि छ। र यो गर्दाखेरि चाहिँ अब समाचारमा भने जस्तै धेरैजना मानिसहरू चाहिँ एकदमै खुसी भएको पनि भनिएको छ। र समाचारका अनुसार चाहिँ अहिलेको अवस्थामा चाहिँ धेरैजना अब सञ्जन जाने गर्थे र यो सुविधा पाइसकेपछि चाहिँ अब हङकङका मानिसहरू चाहिँ अब यो रेस्टुरेन्टमा जानेछन् र आफ्ना पेटहरू जस्तै कुकुरहरूलाई पनि लगेर सँगै खानेछन् भनेर भनिएको छ। र यो चाहिँ अब यहाँ हङकङको समाचार हो, हामीले तपाईँहरूका माझमा राख्यौँ। र अब कतिजना हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि अब पेट राख्नुहुन्छ होला र यो रेस्टुरेन्टहरूमा चाहिँ यहाँ भने जस्तै यो रेस्टुरेन्टको यो पेट अलाउड गर्ने लाइसेन्स चाहिँ रेस्टुरेन्टको बाहिर ढोकामा राख्ने छ भनेर भनिएको छ। पक्कै पनि त्यो हेरेर आफ्नो पेटसँगै बसेर खान सक्नुहुन्छ। यो जानकारी तपाईँहरूको माझमा राखेँ र भने अर्को फेरि मिठो गीत तपाईँहरूको माझमा राख्न गइरहेको छौँ। यो गीत सुनौ र यसपछि पनि अन्य सामग्रीहरू छ, पक्कै पनि तपाईँहरूका माझमा लिएर उपस्थित हुनेछौँ।

वर्किङ फ्यामिली अलावेन्स स्किम WFA आवेदन खुल्ला भएको छ। परिवारको सदस्य सङ्ख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको सङ्ख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पुरा गर्ने परिवारहरूले एलाउन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घण्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घण्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम अलावेन्सको लागि आवेदन गर्न सक्नेछन् र परिवारमा महिनामा कम्तीमा 192 घण्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आमदानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता फुल अलावेन्स वा आधा भत्ता हाफ अलावेन्स वा 1/4 भत्ता क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15% बढाएको छ, जस अनुसार

उच्च भत्ता $1,610, मध्यम भत्ता $1,380 र आधारभूत भत्ता $1,150 भएको छ। र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1,610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलाउन्स पाउने छैनन्। वर्किङ फ्यामिली एलाउन्सको आवेदन गर्न आवश्यक पर्ने आमदानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFAको वेबसाइट www.wfa.gov.sk भिजिट गर्नुहोस् वा 2558300 फोन गर्नुहोस्।

यदि हामीले समयमै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकेनौँ भने फ्लू हुने जोखिम बढ्न सक्छ। खोप लगाएको लगभग 2 हप्तापछि शरीरमा एन्टिबडीहरू विकास हुन सक्छ र इन्फ्लुएन्जा भाइरस संक्रमणबाट सुरक्षा प्रदान गर्न सक्छ। त्यसैले इन्फ्लुएन्जा विरुद्ध हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन हामीले चाँडै खोप लगाउनु पर्छ। सरकारको 2024-2025 मौसमी इन्फ्लुएन्जा खोप कार्यक्रम सुरु भएको छ। 50 वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू, 6 महिनादेखि 18 वर्ष मुनिका बालबालिका, गर्भवती महिला र उच्च जोखिममा रहेका समूहका व्यक्तिहरूको लागि यस कार्यक्रम मार्फत निशुल्क खोप उपलब्ध छ। खोप विभिन्न माध्यमहरूबाट प्रदान गर्न सकिन्छ। अहिले नै थप जानकारीका लागि आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सुन्नुहोस्। सूचित सहमतिमा इन्फ्लुएन्जा खोप र COVID-19 खोप सँगै लगाउन सकिन्छ। इन्फ्लुएन्जा खोप र COVID-19 खोप लगाउनाले अस्पताल भर्ना हुने सम्भावना र बसाइको अवधिलाई कम गर्न सकिन्छ। सरकारको खोप कार्यक्रमको बारेमा थप जानकारी लिनका लागि कृपया स्वास्थ्य सुरक्षा केन्द्रको कार्यक्रम वेबसाइट www.chp.gov.hkमा जानुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश। र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो। र आजको साँझमा हामीले हाम्रो कार्यक्रमलाई 2 चरणमा विभाजन गरेका थियौँ। र पहिलो चरणको कार्यक्रममा हामीले कुराकानी राख्यौँ र कुराकानीमा दुभाषी सेवा र अनुवादक सेवाको बारेमा जानकारी राख्यौँ। र पक्कै पनि यो जानकारी तपाईँहरूका लागि बेनिफिसियल हुनेछ भन्ने हामीलाई लागिरहेको छ। र दोस्रो चरणको कार्यक्रममा हामीले मिठा मिठा गीत सङ्गीतहरू र केही जानकारीहरू राख्यौँ। र आज पनि हामी यस रेडियो कार्यक्रमको अन्तिमतर्फ लागिसकेका छौँ। र यदि तपाईँहरू यस रेडियो कार्यक्रममा आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ, आफ्ना इष्टमित्र साथीभाइहरूलाई सम्झिन चाहनुहुन्छ, परिवारलाई सम्झिन चाहनुहुन्छ र मिठा मिठा गीत सङ्गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश, रेडियो 3, रेडियो टेलिभिजन हङकङ, र पोस्ट बक्स नम्बर छ 70200। र तपाईँहरूले हामीलाई फेसबुकमा पनि सम्पर्क गर्न सक्नुहुन्छ, म्यासेज पठाउन सक्नुहुन्छ। र आज पनि हामी यस रेडियो कार्यक्रमको अन्तिमतर्फ लागिसकेका छौँ। र अन्तिममा बिदा हुनुभन्दा पहिला अन्तिम कोसेली तपाईँहरूका लागि छोड्दै, र यो साङ्गीतिक कोसेली छ उदय सुताङ र मनिला सुताङको स्वरमा रहेको काली चरौला उराली चरौला भन्ने, र यो गीत तपाईँहरूका माझमा राख्दै हामी पनि यस रेडियो कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। हस्त, गुड बाई।

مہدی حسن کی آواز میں اس خوبصورت گیت کے بعد پیش ہے ایک دلگداز کہانی جسے لکھا ہے جمیل اختر نے. ٹکٹ چیکر. 35 سال ٹرین میں سفر کر کے وہ تھک گیا تھا. وہ جب مڑ کر اپنی زندگی کے گزرے سالوں کی جانب دیکھتا تو اسے سوائے سفر کے کچھ دکھائی نہ دیتا. حالانکہ ان گزرے سالوں میں اس کی زندگی میں کیا کیا نہ ہوا تھا. شادی ہوئی, 5 بچے ہوئے, پھر وہ وقت بھی آیا کہ بچوں کی شادیاں بھی ہو گئیں, لیکن وہ مڑ کر دیکھتا تھا تو سوائے سفر کے کچھ دکھائی نہ دیتا تھا. وہ گزشتہ 35 سال سے ریلوے میں ٹکٹ چیکر کی نوکری کر رہا تھا اور یہ سال اس کی نوکری کا آخری سال تھا. اگلے سال اسے 60 سال کا ہو کر ریٹائر ہو جانا تھا. بچپن میں اسے ٹرین کی آواز سے محبت سی ہو گئی تھی. وہ مسجد میں سپارہ پڑھنے کے بعد شیشم کے بڑے درخت کے نیچے بیٹھ کر ٹرین کا انتظار کرتا, اور جب وہ پاس سے گزرتی تو مسافروں کو ہاتھ ہلا ہلا کر خدا حافظ کہتا تھا. وہ سوچتا کہ کاش وہ بھی ان مسافروں کے ساتھ سفر کر سکتا. بچپن کی یہ محبت وقت کے ساتھ پروان چڑھتی رہی. اس نے بہت شوق سے ریلوے میں نوکری کی تھی اور ٹرین سے یہ عشق آج بھی برقرار تھا. جن مسافروں کو وہ بچپن میں ہاتھ ہلا ہلا کر خدا حافظ کہتا تھا, اب وہ ان کے ساتھ سفر کرنے لگا تھا. زندگی ایک سفر ہے, لیکن اس نے سچ میں اس سفر کو سفر میں کاٹ دیا تھا. اسے پہلے تو کبھی ایسا احساس نہیں ہوا تھا, لیکن کچھ مہینے پہلے جب اس کی بیوی نے اسے ملتان بیٹی کے ہاں جانے کو کہا تو اس نے بتایا کہ اس کی تو لاہور سے کوئٹہ جانے والی ٹرین میں ڈیوٹی ہے, سو وہ نہیں جا سکتا. تو اس کی بیوی نے اس سے کہا, تم نے ساری زندگی سفر میں گزار دی ہے. اس نے بیوی کی اس بات کو نظر انداز کیا اور ڈیوٹی پر چلا گیا, لیکن وہ بات اس کے لاشعور میں کہیں چپک کر رہ گئی تھی. معلوم نہیں کیوں بعض اوقات بظاہر بہت چھوٹی چھوٹی باتیں انسان کے دل و دماغ پر بہت گہرے اثرات چھوڑ جاتی ہیں. ٹرین میں بیٹھے بیٹھے اس نے اپنے گزشتہ 35 سال کی نوکری پر نظر دوڑائی تو وہاں سفر ہی سفر تھا. جہاں مسافروں کی طرح یہ جملے تواتر سے سننے کو مل رہے تھے, بابو یہ ملتان جنکشن کب آئے گا؟ یہ ٹرین کیوں رک گئی ہے؟ کیا کوئی کراس ہے یا سگنل ڈاؤن ہے؟ بابو میرے پاس ٹکٹ نہیں ہے, میں دراصل بھاگتے ہوئے ٹرین میں سوار ہوا ہوں, سو ٹکٹ نہیں خرید سکا. مجھے ٹکٹ بنا دیں پر جرمانہ نہ کریں. اور وہ جرمانہ نہ کرتا, بس مسافر کو سمجھا دیتا کہ آئندہ احتیاط کرے. واقعی یہ جملے اس کی زندگی میں کتنے زیادہ استعمال ہوئے تھے اسے اب احساس ہوا. اب وہ ہر روز نہ چاہتے ہوئے بھی یہی سوچتا رہتا کہ اس کی ساری زندگی ٹرین میں گزر گئی ہے اور وہ زندگی کا اس طرح لطف نہ لے سکا کہ جیسا وہ اپنے ارد گرد لوگوں کو لطف اندوز ہوتے ہوئے دیکھتا تھا. وہ کبھی بھی اپنی ڈیوٹی سے جی نہیں چراتا تھا کیونکہ اسے اپنے کام اور ٹرین سے محبت تھی. وہ اب بھی عمر کے اس حصے میں ٹرین کی آواز سنتا تو اس کے اندر خوشی کی ایک لہر سی دوڑ جاتی, لیکن اب اس کا اپنے کام میں دل نہیں لگتا تھا. وہ چاہتا تھا جلد از جلد کام ختم ہو اور وہ گھر جائے. کراچی اور کوئٹہ کی وہ طویل مسافتیں جو پچھلے 35 سال سے بلا کسی حیل و حجت کے آرام سے کٹ رہی تھیں, اب ایک بوجھ بن گئی تھیں. وہ کوشش کرتا کہ اب ان طویل راستوں پر سفر نہ کرے. اس نے دو ایک بار اپنے افسر سے بات بھی کی کہ اب اس کی صحت اتنے طویل سفر کی اجازت نہیں دیتی, اگر ممکن ہو تو اسے اتنے طویل سفر پر نہ بھیجا جائے. اب وہ مسافروں سے پہلے کی طرح مسکراتے ہوئے نہیں ملتا تھا اور بغیر ٹکٹ کے ہر مسافر کو وہ جرمانہ ضرور کرتا. یہ کیا زندگی ہوئی کہ ٹرین ہی میں کٹ گئی؟ دن رات یہ سوال اس کے دل و دماغ پر دستک دیتا رہتا تھا. اور وہ ٹرین میں بیٹھے بیٹھے وہ واقعات یاد کرتا کہ جب زندگی نے اسے لطف اندوز ہونے کا موقع دیا لیکن وہ منہ موڑ کر ٹرین میں آ بیٹھا. اسے یاد آیا کہ جب اس کے بڑے بیٹے کی پہلی سالگرہ تھی تو اس کی بیوی نے کتنے مہمانوں کی دعوت کی تھی. اس نے جلدی جلدی کیک اور کھانے پینے کی دوسری اشیاء بازار سے خرید کر بیوی کے حوالے کی تھی کیونکہ اسے دوپہر 2 بجے ملتان جانے والی ٹرین میں ڈیوٹی دینا تھی. اس کی بیوی کتنا ناراض ہوئی تھی کہ وہ چھٹی کیوں نہیں کر لیتا, لیکن اس نے چھٹی نہیں کی اور ملتان چلا گیا.
उसे ट्रेन में बैठे बैठे एक उदासी ने आन घेरा। काश वो उस दिन इतना उदास होता और घर पर रुक जाता। मालूम नहीं वो कौन से साल की 31 मार्च थी जब बच्चों का नतीजा आना था। उस रोज भी वो ट्रेन में किसी शहर जा रहा था। जब वो अगले दिन वापस आया तो उसे मालूम हुआ कि उसके 3 बच्चों ने अपनी अपनी जमात में पहली पोजीशन ली है। और उसकी बीवी ने उसे बताया कि स्कूल की हेडमिस्ट्रेस ने उसे स्टेज पर बुलाकर बच्चों की बहुत तारीफ की। आपके बारे में भी पूछा कि आप क्यों नहीं आए। मैंने उसे बताया कि आप ड्यूटी पर हैं। तो हेडमिस्ट्रेस ने कहा, आज के दिन भी ड्यूटी। बीवी की जबानी सुने हेडमिस्ट्रेस के इन अल्फाज ने इतने सालों बाद उसे परेशान कर दिया। काश वो उस दिन ड्यूटी पर न जाता और बच्चों की खुशी में खुश हो लेता। उसने बच्चों की शादी के दिनों को याद किया जो उसने भागते दौड़ते की थी। उसने सारी जिंदगी कितनी मेहनत की थी और एक एक रुपया बचा कर रखा था अपने बच्चों के लिए। और जब उस रुपए को खर्च करने का वक्त आया तो उसने खूब रुपए लुटाए, लेकिन खुद मालूम नहीं वो कहाँ था। हर बच्चे की शादी में उसने छुट्टी की, लेकिन उसके लाशौर में यही चलता रहा कि 13 अप और 14 डाउन मालूम नहीं इस वक्त कहाँ होंगी। उसने और बहुत से वाक़यात याद किए जब वो उस मौके पर था लेकिन वो वहाँ नहीं था। ये कितने दुख की बात है कि बाज़ औक़ात इंसान जहाँ होता है हकीकत में वहाँ नहीं होता। उसे अब यकीन हो गया था कि गुज़िश्ता 35 साल उसने कहीं भी गुजारे थे वो दरअसल ट्रेन ही में था। उसे लगा कि वो ट्रेन से बाहर कभी गया ही नहीं। असल जिंदगी ट्रेन है और ट्रेन से बाहर एक ख्याल। ये ख्यालात उसके लिए वहशतनाक थे, लेकिन वो खुश था कि बस 6 महीने बाद ही वो रिटायर हो जाएगा और फिर वो खुश व खुर्रम ज़िंदगी गुजारेगा। उसने सोच रखा था कि रिटायर होने के बाद वो कुछ अरसे के लिए बड़े बेटे के पास मरी चला जाएगा और वहाँ पहाड़ों पर हसीन मौसम और नज़ारों का लुत्फ लेगा। बहुत सी किताबें जो वक्त न मिलने की वजह से वो ना पढ़ सका था अब पढ़ेगा। उसका छोटा बेटा मुल्तान में रहता था, वो कुछ रोज़ के लिए वहाँ चला जाएगा। रोज़ सुबह सैर को जाएगा और इस तरह के लातादाद प्रोग्राम जो अब वो दिन रात सोचता रहता था। फिर वो दिन आ गया जब वो रिटायर हो गया। उसे ऐसा लगा कि उसके कंधों से कोई भारी बोझ उतर गया है। वो जब आखिरी बार स्टेशन से वापस घर जाने लगा और उसने मुड़कर ट्रेन की जानेब देखा तो मालूम नहीं उसे क्या हुआ कि वो रोने लगा, जैसे कि कोई बरसों पुराने महबूब से बिछड़ रहा हो। वो ये सोचकर इंतहाई अफसरदा हो गया कि अब वो कभी भी ट्रेन की आवाज़ न सुन सकेगा। वो आवाज़ कि जिसके साथ वो बचपन से मोहब्बत करता आया है और ट्रेन से जुड़ी सारी बातें अब ख्याल बनकर बिखर जाएंगी। लेकिन उसने खुद को समझाया कि अब ये उसकी आज़ादी के दिन हैं और उसे खुश होना चाहिए। घर आकर उसने बारी बारी अपने सब बच्चों को फ़ोन किया कि अब उसे फुर्सत ही फुर्सत है, सो वो बहुत जल्द उनके पास आएगा। उसने बीवी से कहा कि वो आज खूब घोड़े बेचकर सोएगा कि उसे अब कोई रात की ड्यूटी नहीं करनी। बिलाशुबा ये तब्दीली उसके लिए एक खुशगवार तब्दीली थी। वो अब रात को चैन से सोया करता था, लेकिन हफ्ते में 1-2 बार वो रात को उठता और यूनिफॉर्म पहनकर ड्यूटी पर जाने के लिए तैयार हो जाता। बीवी को जगाता और कहता, दरवाज़ा बंद कर दो, मैं जा रहा हूँ। उसकी बीवी हैरान होकर उसे बताती कि वो तो अब रिटायर हो चुका है, तो तब वो शर्मिंदा होता और कहता, ओहो मुझे तो याद ही नहीं रहा। ऐसा कई बार हुआ तो उसकी बीवी ने उससे कहा कि वो कुछ दिन के लिए छोटे बेटे के यहाँ मुल्तान चला जाए, सो वो मुल्तान चला गया। पहली ही रात वो 2 बजे नींद से जाग गया और कुछ ढूंढने लगा। जब उसे कुछ न मिला तो उसने चीखना चिल्लाना शुरू कर दिया, मेरा यूनिफॉर्म और जूते कहाँ हैं? शोर सुनकर उसका बेटा और बहू अपने कमरे से बाहर आए तो उन्हें समझ न आई कि मसला क्या है। जब उन्होंने उसे बताया कि वो अब नौकरी नहीं करता तो वो बहुत दुखी हो गया। आखिर ये मुझे याद क्यों नहीं रहता कि मैं नौकरी नहीं करता? और इस तरह के वाक़यात अब मुसलसल बढ़ते जा रहे थे। वो रोज़ सुबह घर से निकलता और मुल्तान स्टेशन जाकर एक बेंच पर बैठ जाता और गाड़ियों को आता जाता देखता। हर ट्रेन के गुजरते मुसाफिरों को वो हाथ हिला हिला कर खुदा हाफिज़ कहता और उसे ऐसा लगता
जैसे वो अपने गांव का वो छोटा सा लड़का है जो सिपारा पढ़ने के बाद दरख्त के नीचे ट्रेन का इंतज़ार कर रहा है ताकि मुसाफिरों को हाथ हिला हिला कर खुदा हाफिज़ कह सके। उन्हीं दिनों की एक गर्म दोपहर का किस्सा है कि स्टेशन पर बैठे बैठे मालूम नहीं उसे क्या सूझी कि वो एक ट्रेन में दाखिल हो गया और मुसाफिरों से टिकट के बारे में पूछने लगा। लोग उसे हैरत से देखने लगे और कुछ हंसने लगे। कौन सा टिकट? एक मुसाफिर ने पूछा। रेल में कोई भी बगैर टिकट के सफ़र नहीं कर सकता। बगैर टिकट सफ़र करना जुर्म है, सो टिकट दिखाइए। तो तुम्हें क्यों दिखाएं? मुसाफिर ने कहा। मुझे नहीं दिखाओगे तो किसे दिखाओगे? मैं ही तो टिकट चेकर हूँ। लोग हंसने लगे और इसी दौरान गाड़ी में मौजूद टिकट चेकर आ गया। हाँ भाई, क्या मसला है? ये मेरा यूनिफॉर्म आपके पास कैसे? उसने टिकट चेकर से सवाल किया। क्या हो गया है, पागल हो गए हो? अपना टिकट दिखाओ। मेरा टिकट? मेरा कौन सा टिकट? मैं तो खुद टिकट चेकर हूँ। और उन्होंने उसे पागल समझकर एक स्टेशन पर उतार दिया। मालूम नहीं वो कौन सा शहर था कि जिसकी गलियों में वो टिकट टिकट पुकारता हुआ दौड़ रहा था।